आवाजको दुनियाँमा एउटा छुट्टै आवाज तपाईँ हाम्रो आवाज साझा आवाज नेपाली कार्यक्रम रेडियो सिटी पार्क रेडियो 96.5 FM वा 103.7 MHz यो कार्यक्रम हजुरहरूको लागि प्रस्तुत गर्दैछौँ। तपाईँहरूलाई अवगतै छ, हालै गएको नेपालमा विनाशकारी बाढीले गर्दा हजारौँको ज्यान गुमिसकेको छ, साथै हजारौँ मान्छेहरू बेपत्ता र घरविहीन हुनुभएको छ। यसमा साझा आवाज परिवार र सिटी पार्क रेडियो परिवार एकदमै स्तब्ध र हाम्रो हृदयबाट नै उहाँहरूलाई हार्दिक श्रद्धाञ्जली साथसाथै विराम र दुर्घटनामा परि घाइते परिवारहरू सबैलाई शीघ्र लाभको कामना गर्न चाहन्छौँ।

गीता हो तिमी, गीता म पनि, गीतामा भेटौँला। गीता हो तिमी, गीता म पनि, गीतामा भेटौँला। चिताए जति पुर्याएपछि चितामा भेटौँला। गीता हो तिमी, गीता म पनि, गीतामा भेटौँला। चिताए जति पुर्याएपछि चितामा भेटौँला। कालले हामीलाई छुटायो भने कलामा भेटौँला। कालले हामीलाई छुटायो भने कलामा भेटौँला। कथामा कहिले छुट्दैनौँ हामी, कथामा भेटौँला। देखाउन अरू, देखिउन अरू जसलाई छ देखाउन। देखाउन अरू, देखिउन अरू जसलाई छ देखाउनु। हामीले हामीलाई देखि त हाल्यौँ, कसलाई छ देखाउनु? देखाउन अरू, देखिउन अरू जसलाई छ देखाउनु। हामीले हामीलाई देखि त हाल्यौँ, कसलाई छ देखाउनु? तिमीमा मैले देखेको सुख कसरी देखाउनु? तिमीमा मैले देखेको सुख कसरी देखाउनु? रुखको बिउले बिउमा रुख कसरी देखाउनु? देखियोस् फुल, हामी चाहिँ तल जरामा भेटौँला। देखियोस् फुल, हामी चाहिँ तल जरामा भेटौँला। कथामा कहिले छुट्दैनौँ हामी, कथामा भेटौँला। दुनियाँदारी दुनाट परी गाँसेको जस्तै हो। दुनियाँदारी दुनाट परी गाँसेको जस्तै हो। खाइसकेपछि दुनाट परी के गर्छन्? त्यस्तै हो। दुनियाँदारी दुनाट परी गाँसेको जस्तै हो। खाइसकेपछि दुनाट परी के गर्छन्? त्यस्तै हो। गाँसौला हामी दुनाट परी मनको सिन्काले। हुँदैन जुठो, छुँदैन छिटै फालिने चिन्ताले। हावाले छुँदा हाम्रो गीत गाउने पातामा भेटौँला। हावाले छुँदा हाम्रो गीत गाउने पातामा भेटौँला। कथामा कहिले छुट्दैनौँ हामी, कथामा भेटौँ। भोज खान आउँछन्, आउँदैनन् हामी हुँदामा बिरामी। भोज खान आउँछन्, आउँदैनन् हामी हुँदामा बिरामी। किन पो चाहियो बाँच्दाका जन्ती मर्दाका मलामी। भोज खान आउँछन्, आउँदैनन् हामी हुँदामा बिरामी। किन पो चाहियो बाँच्दाका जन्ती मर्दाका मलामी। यो जाबो जीवन बाँच्नका लागि पर्याप्त छौँ हामी। किन पो चाहियो बाँच्दाका जन्ती मर्दाका मलामी। हामीमा हामी होमिन सक्ने स्वाहामा भेटौँला। हामीमा हामी होमिन सक्ने स्वाहामा भेटौँला। कथामा कहिले छुट्दैनौँ हामी, कथामा भेटौँ। भावीले भाग्य लेख्दैन हाम्रो, लेखाउँछ हामीलाई। भावीले भाग्य लेख्दैन हाम्रो, लेखाउँछ हामीलाई। मबाट शब्द लैजाऊ भने देखाउँछ हामीलाई। जुन शब्दभित्र अटाउँछौँ हामी त्यही शब्द छानौँला। जुन शब्दभित्र अटाउँछौँ हामी त्यही शब्द छानौँला। जुन वाक्य हामी बनाउँछौँ त्यसलाई जिन्दगी मानौँला। भाषाले हामीलाई भेटायो हामी भाषामा भेटौँला। भाषाले हामीलाई भेटायो हामी भाषामा भेटौँला। कथामा कहिले छुट्दैनौँ हामी, कथामा भेटौँ। हामीले लेख्यौँ, हामीलाई लेख्यौँ, के चाहियो हामीलाई? हामीले लेख्यौँ, हामीलाई लेख्यौँ, के चाहियो हामीलाई? लेखेर बाँच्यौँ, बाँचेर लेख्यौँ, जे चाहियो हामीलाई? यसरी हामी बाँचौँला भन्ने छ एउटा कल्पना। यसरी हामी बाँचौँला भन्ने छ एउटा कल्पना। अघाउँदैनौँ एकअर्कोसँग करोडौँ कल्पना। सुरु र अन्त्य पर्याप्त छैन, सुरु र अन्त्य पर्याप्त छैन, सदामा भेटौँला।
कथामा कहिले छुट्दैनौँ हामी, कथामा भेटौँ। दुईवटा नदी बनाई हामीलाई बगायो जीवनले, दुईवटा नदी बनाई हामीलाई बगायो जीवनले, केही वर्षसम्म दुईवटा जीवन भोगायो जीवनले, दुईवटा नदी बनाई हामीलाई बगायो जीवनले, केही वर्षसम्म दुईवटा जीवन भोगायो जीवनले, दोभान भइहाल्यौँ जीवनले हामीलाई छुट्याउन सकेन, दोभान भइहाल्यौँ जीवनले हामीलाई छुट्याउन सकेन, त्यो दोभानपछि कुन नदी कुन हो छुट्याउन सकेन। बनाई बाफ छुटायो भने, बनाई बाफ छुटायो भने वर्षामा भेटौँला, बनाई बाफ छुटायो भने वर्षामा भेटौँला, कथामा कहिले छुट्दैनौँ हामी कथामा भेटौँला, बनाई बाफ छुटायो भने वर्षामा भेटौँला, कथामा कहिले छुट्दैनौँ हामी कथामा भेटौँला। नहुँदासँगै हामीलाई एउटै सङ्गतले कसाउँदा, नहुँदासँगै हामीलाई एउटै सङ्गतले कसाउँला, जोडी नै बनी जोडिउँला तर अलग्गै बसाउँला। नहुँदासँगै हामीलाई एउटै सङ्गतले कसाउँला, जोडी नै बनी जोडिउँला तर अलग्गै बसाउँला। दुईवटा आली बनेर एउटै गरामा बसाउँला, दुईवटा आली बनेर एउटै गरामा बसाउँला, देब्रे र दाहिने पखेटा बनी चरामा बसाउँला। चराले गाउने गीतकामी छा भाकामा भेटौँला, चराले गाउने गीतकामी छा भाकामा भेटौँला, कथामा कहिले छुट्दैनौँ हामी कथामा भेटौँ। ल्याउँदिन मैले नल्याउनु तिमीले मान्छेलाई बिचमा, ल्याउँदिन मैले नल्याउनु तिमीले मान्छेलाई बिचमा, मान्छेले गर्दा मर्दछ माया मान्छेकै बिचमा, मान्छेलाई किन चिनाउनु हामीलाई मान्छेले चिन्दैन, ईश्वरले पनि मान्छेलाई आफू चिनाउँदै हिँड्दैन, ईश्वरले हामीलाई चिन्दछ उसकै काखमा भेटौँला, ईश्वरले हामीलाई चिन्दछ उसकै काखमा भेटौँला, कथामा कहिले छुट्दैनौँ हामी कथामा भेटौँला। बोलायो कसले यी मान्छेलाई यो हाम्रो चाड हो, बोलायो कसले यी मान्छेलाई यो हाम्रो चाड हो, दुईजना मान्छे एक मान्छे टाढा सबभन्दा टाढा हो। बोलायो कसले यी मान्छेलाई यो हाम्रो चाड हो, दुईजना मान्छे एक मान्छे टाढा सबभन्दा टाढा हो, मान्छे के मान्छन् हामी दुई बिचमा आइपुग्यो कसरी, मान्छे के मान्छन् हामी दुई बिचमा आइपुग्यो कसरी, आफूलाई मारी मलामीलाई बचाए जसरी, यत्तिका मान्छे छिचोली तिमीलाई कहाँ म भेटौँला, यत्तिका मान्छे छिचोली तिमीलाई कहाँ म भेटौँला, कथामा कहिले छुट्दैनौ हामी कथामा भेटौँला। बेला भयो मेरो यहाँबाट जाने सकियो भरमा, बेला भो मेरो यहाँबाट जाने सकियो भरमा, छिट्टै नै अब पुग्छु म मेरो साँच्चैको घरमा, बेला भो मेरो यहाँबाट जाने सकियो भरमा, छिट्टै नै अब पुग्छु म मेरो साँच्चैको घरमा, तिमीले पनि यहाँका खेल खेलेर आउनु, झेली छन् खेल झेली छन् नियम झेलेर आउनु, यताका खेल सकेपछि उता खोलामा भेटौँला, यताका खेल सकेपछि उता खोलामा भेटौँला, कथामा कहिले छुट्दैनौँ हामी कथामा भेटौँ। भोग्दै थिएँ बल्ल भागमा तिमी पर्नुको आनन्द, भोग्दै थिएँ बल्ल भागमा तिमी पर्नुको आनन्द, भोग्नै थियो बाँकी तिमीलाई निको पार्नुको आनन्द, आउँदै थियो बल्ल सकेको जति गर्नुको आनन्द, आइलाग्यो मलाई बाँच्नुको दुःख मर्नुको आनन्द,
आनन्द मेरो निधाय अब सपनामा भेटौँला, आनन्द मेरो निधाय अब सपनामा भेटौँला, कथामा कहिले छुट्दैनौँ हामी कथामा भेटौँ। बिउ झिँदा तिमलाई केही दिन लाग्ला सबै थोक बिरानी, बिउ झिँदा तिमलाई केही दिन लाग्ला सबै थोक बिरानी, गर्दनमा तिम्रो नहोला मेरो हातको सिरानी, बिउ झिँदा तिमलाई केही दिन लाग्ला सबै थोक बिरानी, गर्दनमा तिम्रो नहोला मेरो हातको सिरानी, बाँचुन्जेल पनि के हो र मान्छे जिउँदो खरानी, आउनु त्यहाँ मर्दैन जहाँ हातको सिरानी, तर्सिनु जहाँ पर्दैन त्यही निन्द्रामा भेटौँला, तर्सिनु जहाँ पर्दैन त्यही निन्द्रामा भेटौँला, कथामा कहिले छुट्दैनौँ हामी कथामा भेटौँला। नपत्याउनु मबारे तिमलाई मान्छेले भनेको, नपत्याउनु मबारे तिमलाई मान्छेले भनेको, मान्छे हुँ तर थिइन मात्र मान्छेले भनेको, मबारे तिम्रो छातीलाई सोध्नु छातीले ढाट्दैन, थिएँ म तिम्रो छातीको साथी साथीले ढाट्दैन, मलामीहरू गइसकेपछि मेलामा भेटौँला, मलामीहरू गइसकेपछि मेलामा भेटौँला, कथामा कहिले छुट्दैनौँ हामी कथामा भेटौँला। म गएपछि बनेका गीत सुनेर आउनु, म गएपछि बनेका गीत सुनेर आउनु, वहाँ पुगेपछि सुनाउँछु उसलाई भनेर आउनु, म गएपछि बनेका गीत सुनेर आउनु, वहाँ पुगेपछि सुनाउँछु उसलाई भनेर आउनु, गीतमा सास फेरेका शब्द टुहुरा नबन्नु, गीतमा सास फेरेका शब्द टुहुरा नबन्नुन्, मलाई बुझ्ने उ मात्रै थियो शब्दले नभन्नुन्, बाँचुन्जेल गीत बाँचुला नि त गीतमा भेटौँला, बाँचुन्जेल गीत बाँचुला नि त गीतमा भेटौँला, कथामा कहिले छुट्दैनौँ हामी